0: जहांगीरा रोड शाह मंसूर बाबा मदरसा के करीब शाह मंसूर में मौजूद है। हैदर मोमन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी। ये सिर्फ एक अस्पताल नहीं बल्कि इत्मीनान, भरोसे और शिफा की वो जगह है जहां मरीज को फाइल नहीं एक इंसान समझा जाता है, जहां इलाज सिर्फ बीमारी का नहीं बल्कि इंसान के एहसासात का भी होता है। ज़ेरे निगरानी डॉक्टर हैदर अली मोहम्मद, जो अपने तजर्बे, इल्म और खुलूस से हर मरीज के लिए शिफा का जरिया बने हुए हैं। उनके साथ मौजूद हैं हाई काबिल और महारत याफ्ता डॉक्टर्स की टीम, जो हर मरीज के इलाज को एक फर्ज, एक खिदमत और एक मिशन समझती है। चाहे मसला शुगर का हो या ब्लड प्रेशर का, मैदे के मसाइल हो या जोड़ों का दर्द, दमा, एलर्जी या सांस की दुश्वारी हो, खवातीन के अमराज या आसाबी थकन, हर बीमारी का कुदरती, महफूज और देरपा इलाज सिर्फ हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी में। यहाँ ना खतरनाक दवाएं, ना साइड इफेक्ट, बस खालिस होम्योपैथिक इलाज जो जिस्म के साथ दिल को भी सुकून देता है, क्योंकि यहाँ यकीन है कि शिफा दवा से नहीं दुआ से भी मिलती है। अपना अपॉइंटमेंट हासिल करने के लिए या बराहे रास्त डॉक्टर हैदर अली मोहम्मद से राब्ता करने के लिए अभी कॉल करें 0331-939-4941। आपकी सेहत हमारा अज़्म, आपका एतमाद हमारी पहचान। हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी। कुदरती शिफा दिल से दुआ, कुदरती शिफा दिल से दुआ। हैदर मोमिन
1: मूसा स्टेशनरी एंड बुक सेंटर होलसेल डीलर मुंगसरे बतावस्ता दहर यू स्कूल कापियाने किताबुना गाइड्स कलर पेंसिल्स बॉल पॉइंट्स रजिस्टर्स कागज व्हाइट बोर्ड्स हर किस्म द स्पोर्ट्स यानी दलूब सामान चाइना स्टेशनरी और हर किस्म स्टेशनरी बतावस्ता होल सेल रेट मिलावेगी द स्कूल और कॉलेज दफारा द मुकम्मल सिट पर खरीदारे बांधे खपल गिफ्ट अखिस्तल महर अवे न पता याद साथे मूसा स्टेशनरी एंड बुक सेंटर होल सेल डीलर कोमेटे मार्केट निस्त अमन चौक सोबी प्रोपराइटर उबैद खान मोबाइल नंबर 0311-8353-514 वेब नंबर दे 0303-8852-138।
2: خوش خبری هغه ټول بیماران چې د چا هډوکی مات شوی وي یا د ماتېدو نه پس غلط پیوند شوی وي چې د چا د خپو او د لاسونو ګوتو رګونه بند شوی دي او یا ګوتې بے حرکت شوی وي او د چا چې د خپو د کندو دننه لاړه ختمه شوی وي کوپې دردونه او ټکار کوي هغه ټولې زنانه چې د چا خپې او لاسونه سنکیږي او هغه ټول مریضان کوم چې د ملا د مخرو یا د پټو مریضان وی یا د ماشومانو خپې کږي وی نو د هغې ټولو مریضانو د پاره د خوشحالۍ خبر اوس با د هر اتوار پر روز باندې سحر د 8 بجو نه واخلي مازیګر تر 4 بجو پورې د اسلام آباد او د پېښور نوموړی ډاکټر ارتوپیډک اینڈ ٹراما سرجن ڈاکٹر طارق رحیم صاحب ایم بی بی ایس ایم سی پی ایس ایف سی پی ایس ایکس رجسٹر ایچ ایم سی پشاور سہر د 8 بجو نواخلا مازیگر تر 4 بجو پوری تاسو تشریف روڑے شے نو پتا یار ساتے بلال پلازا السید سی این جی تا مہامخ کنڈا موڑ جہانگیرا روڈ سوابی مزید د معلومات دا پارا یا د نمبر اغسطو دا پارا پدی نمبر رابطو کے 0314-15-13-232 یعنی کے 0314-15-13-232
3: ماں ویلے مال دا شارجا نا کالی راوڑا
4: زو استا کالو دا پارا شارجی تا سنگلار شما
3: او ہو پمینا بازار ٹوپائی کی دا شارجا جولرز دکان دے چرتچی دا دبئی اور دا شارجا ٹول ویرائٹی موجود دا
4: نو دا سوایا کنا
3: شارجا جولرز پروپرائیٹر زیب برادرز فون 0938-273265
1: ٹوپی میڈیکل کیئر سینٹر ٹوپی میڈیکل کیئر سینٹر کے وقت ڈاکٹر شہباز خان کارڈیالوجسٹ اینڈ میڈیکل اسپیشلسٹ نمازی گھر سلور نواخلا ترماخام اتو پوری ناستی چھٹی دا جمعے پورس ڈاکٹر وسیم حیدر تنولی آرتھوپیڈک اینڈ اسپائن سرجن دا اتوار پورس 9 نواخلا ترمازی گھر سلور پوری ڈاکٹر میمونہ عامر گائناکولوجسٹ دا اتوار پورس سہر دا 9 نواخلا ترمازی گھر سلور پوری ڈاکٹر سمینہ بی بی فیزیوتھراپسٹ دا ہفتے او اتوار پورس دا سہر 9 بجو نواخلا ترمازی گھر سلور پوری ڈاکٹر شہزاد فیزیوتھراپسٹ د جمع ہفتے او د اتوار پورس مازیگر سلور بجو نا واخلا تر ماخام اتو بجو پوری او دی سر سرا ڈاکٹر اماد زمان صاحب شوگر اسپیشلسٹ وا د جمعرات پورس سحر د 9 بجو نا واخلا تر مازیگر سلور بجو پوری او پی ڈی کوی 24 گھنٹے سروس لیبر روم میڈیکل سٹور الٹرا ساؤنڈ ایکو ای سی جی جنریٹر سہولت اور پیشنٹ میڈیکل وارڈز نو پتہ یا ساتے ٹو پی میڈیکل کیئر سینٹر ایاس پلازا زڑا میلے لار ٹو پی موبائل نمبر 0335-666-2878 دویم نمبر دے 0336-444-5888
5: ریڈیو دلبر اب کبھی بھی کہیں بھی سنیے ہماری ویب سائٹ پر لاگ آن ٹو www.radiodilbar.pk
6: آپ سن رہے ہیں ایف ایم 94 ریڈیو دلبر
7: آپ سن رہے ہیں دلبر ایف ایم 94 سوابی سے اسلامک ٹرانسمیشن
8: آپ سن رہے ہیں دلبر ایف ایم 94 سوابی سے اسلامک ٹرانسمیشن
7: روحانی سکون ایمان کی روشنی اور دل کو چھو لینے والے لمحے
9: یا حبیبی یا محمد یا نبی
7: قرآن سنت اخلاقی سبق اور روحانی گفتگو یہ سب صرف ایک جگہ دلبر ایف ایم 94 سوابی

0: मेन जांगीरी रोड बाने द शामनसुर बाबा मदरसे सरा देवाल पर देवाल हैदर मुमन होम्योपैथिक जनरल अस्पताल शामनसुर सवाबई होमोस पर दे नंबर बाने कालो के और दखपल बीमार द पारा नंबर वाखले 0331-93-94-94-1 हैदर मुमन होम्योपैथिक जनरल अस्पताल उस दो पेखवर सरसरा स्ता सुखार पर सवाबई के हम
1: خوش خبری هغه ټول بیماران چې د چا هډوکی مات شوی وي یا د ماتېدو نه پس غلط پیون شوی وي چې د چا د خپو او د لاسونو ګوتو رګونه بند شوي دي او یا ګوتې بې حرکته شوي وي او د چا چې د خپو د کونډو دننه لاړه ختمه شوي وي کوپۍ دردونه او ټکار کوي هغه ټولې زنانا چې د چا خپې او لاسونه سونکیږي او هغه ټول مریضان کوم چې د ملا د مخرو یا د پټو مریضان وی یا د ماشومانو خپې کږي وی نو د هغې ټولو مریضانو دپاره د خوشحالۍ خبر اوس به د هر اتوار پر ورځ باندې سهار د 8 بجو نه واخلي مازیګر تر 4 بجو پورې د اسلام آباد او د پېښور نوموړی ډاکټر ارتوپیډک اینډ ټراما سرجن ډاکټر طارق رحیم صاحب MBBS MCPS FCPS ایکس رجسٹر HMC پشاور سہر د 8 بجو نو واخلا مازیګر تر 4 بجو پوری تاسو تشریف راوړی شئ نو پته یار ساته بلال پلازا السید CNG ته مخامخ کونډا موړ جهانگیرا روډ سوابی مزید د معلوماتو لپاره یا د نمبر اغستو لپاره پدې نمبر رابطه وکړئ 0314-15-13-232 یعنی کې 0314-15-13-232
2: ویلی مال دا شارجا نا کالی راوڑا
3: زو استا کالو دا پارا شارجی تا سنگلار شما
2: او ہو پمینا بازار توپائی کی دا شارجا جولرز دکان دی چٹا چی دا دوبائی اور دا شارجا ٹول ویرائیٹی موجود دا
3: نو دا سوایا کنا
2: شارجا جولرز پروپرائیٹر زی برادرز فون 0938-273265
4: टूपी मेडिकल केयर सेंटर टूपी मेडिकल केयर सेंटर के वा डॉक्टर शहबाज खान कार्डियोलॉजिस्ट एंड मेडिकल स्पेशलिस्ट नमाजीगर सलूर नवाखला तरमाखाम अतोपुरी नास्ती छुट्टी द जुमे पोरस डॉक्टर वसीम हैदर तनूली ऑर्थोपेडिक एंड स्पाइन सर्जन द इतवार पोरस नौ नवाखला तरमाजीगर सलूर पोरी डॉक्टर मेमूना आमिर गायनाकोलॉजिस्ट द इतवार पोरस सहर द नौ नवाखला तरमाजीगर सलूर पोरी डॉक्टर समीना बीबी फिजियोथेरेपिस्ट द हफ्ते और इतवार पोरस द सहर 9 बजे नवाखला तरमाजीगर सलूर پوری ڈاکٹر شہزاد فیزیوتھراپسٹ د جمعی ہفتے او د اتوار پورس مازیگر سلور بجو نا واخلا تر ماخام 8 بجو پوری او دی سر سرا ڈاکٹر اماد زمان سے شوگر سپیشلسٹ وا د جمعرات پورس سحر 9 بجو نا واخلا تر مازیگر سلور بجو پوری او پی ڈی کوی 24 گھنٹے سروس لیبر روم میڈیکل سٹور الٹرا ساؤنڈ ایکو ای سی جی جنریٹر سہولت اور پیشنٹ میڈیکل وارڈز دو پتہ یا ساتے ٹوپی میڈیکل کیئر سینٹر ایاس پلازا زڑا میلے لار ٹوپی موبائل نمبر 0335-666-2878 دویم نمبر دے 0336-444-5888

दीवाल पर दीवाल, हैदर मोमन हॉस्पिटल, हैदर मोमन हॉस्पिटल के दबला अब अल्लाह रुजय नखल कराजी आओ इलाज कवि मीनवालों के जमा पजलो जहनी नो जोम ता जमा पोज राजे नो अल्लाह दे दे डॉक्टर पलासु के शिफा वाजी گنی زما خو په سبا نیم نړ کېږي زم چې الله مو د خپل خلی لاړی دار وکړه الله حس م کوه که زما په زړه او په ذهن وي الله حس م کوه الله مو د خپل خلی لاړی دار وکړه او ما په دعاګانو کې یاد ساتي زموږ دعاګان تاسو سره دي خاد آباد بریالي اوسېږئ د لوی الله پامان لوو

0: ठीक तो मा मूंग बता कड़ा यू सुखा हाँ कल वाह ओके जी
1: अस्सलाम वालेकुम अस्सलाम वालेकुम
2: वालेकुम अस्सलाम
1: सुखबरी कवी
2: राजा पाकिस्तानी
1: ते अब्दुल अजीज खानी आ राजा सिंह हाल दे तबियत ते खदे
2: खैर दे
1: ठीक ठाक शुक्र अल्हम्दुलिल्लाह नंदी आवाज डिर बदल बदल दे लका ना कन आवाज दी जवान जवान दे कना बिल्कुल दस दे कना छे माऊ ने पी
2: जांदी
1: यकीन का लेका बस चिड़ी खुशहाल है ना दा खबर वाह वाह वाह वाह वाह लेका बिल्कुल बिल्कुल दागा ना खुब जहीर या महुमा तो गुरे याद दे खां माँ तो याद दे नूर तबियत रेडियो दी लगू ले दिया
2: रेडियो में लगू ले
1: रेडियो खुस्ता जुअन देखना
2: रेडियो
1: वाह वाह वाह वाह वाह दे जबरदस्त कार करे कुछ रेडियो ने बगे जुअन डीर जियत ग्रां दे राजा प्रोग्राम दरबाने खलेगी
2: देर मजेदार लगी
1: دا زبردست خبره ده او نن چې زمونږ کوم دا پروګرام دی کنه لکه دا لږ مستی دی پکې لږ پکې گپ شپ دی څه پکې د کار خبرې هم دي څه پکې داسې دي چې لکه سلیم حیات پکې لکه خپل ځاغه فن هم داسې راښکاره کړي کنه لکه مطلب مرای تازه را تازه کې لږ څه دغه مغو کړي کنه
0: پیر پکې
1: نو د دې حوالې سره سوای چې مزه کوي کنه زبردست خبر ادا راجا ڈی رضیا تھا من
0: معشوم سلیم معشوم
1: راجا ڈی رضیا تھا من ندی کو شکریہ مہربانی چا تب دعا سلام کلام پیغام
2: سلام دا کوما
1: وعلیکم السلام وعلیکم السلام
0: وعلیکم السلام
2: صدر صاحب
1: آمین
2: دعا سلام دے کنا اور طول تما دخلی ارشد اقبال تھا
1: ڈیر ضیا تھا منن جی وعلیکم السلام راجا عبدالعزیز یو نڑے یو جہان مننا
0: روزہ ہوتا تکڑا سڑے پمختی پوزا